0: اور ساڈے چشم و چراغ کچھ دیوے جیلان دے کچھ دیوے بجھا دیتے گئے کچھ ٹمٹما رہے نے اس طرح دی دشا دے واقعی یہ فیصلہ ٹھیک ہے کہ قوم کی دیوالی منائے گی پر پرتھم میں آئے ہوئے حکم نامے دی وچار آپ جی دے سامنے رکھا تا میں اج دے دن دے سمبندھ وچ کچھ آپ جی دے سامنے پھر وچارا رکھا ایسا نہ ہوئے کہ حکم نامے دی وچار پھر رہ جائے تو صاحباں دا پاون پوتر حکم نامہ جو اج آیا ہے دی مول پنکتی اتھوں لواں گے پرب پوری لوچ ہماری پربھو نے ساڈی لوچا پورن کر دیتی سنت دی لوچ کی ہو سکتی ہے سنت دی ٹانگ کی ہو سکتی ہے بھگت دی کامنا بھگت دی ٹانگ لوچا بھگت کس نو ویکھنا چاہندا ہے لوچن تو لوچا شبد بنے لوچن کہنے اکھاں جنو ویکھن دی اندر پیاس ہووے اونو کہنے لوچا اکھاں لوچن تے جنو ویکھن دی بڑی تڑپ تے پیاس ہووے لوچا پر کسے بری واشنا نال کسے ایک تھان تے لوچن ٹک جان ਉਹਨੂੰ ਕਹਿੰਦੇ ਨੇ ਲੁੱਚਾ ਲੋਚਾ ਤੇ ਲੁੱਚਾ ਦੋ ਸ਼ਬਦ ਬੜੇ ਨਿਕਟ ਵਰਤੇ ਨੇ ਪਰ ਅਰਥਾਂ ਦੇ ਜ਼ਮੀਨ ਆਸਮਾਨ ਦਾ ਭੇਦ ਹੈ ਘੂਰ ਘੂਰ ਕੇ ਵੇਖਣਾ ਲੋਭ ਭਰੀ ਦ੍ਰਿਸ਼ਟੀ ਨਾਲ ਕਾਮਨਾ ਭਰੀ ਦ੍ਰਿਸ਼ਟੀ ਨਾਲ ਘੂਰ ਘੂਰ ਕੇ ਵੇਖਣਾ ਤੇ ਘੂਰ ਦੀਆਂ ਜਾਂ ਨਜ਼ਰਾਂ ਟਿਕਾ ਦੇਣੀਆਂ ਲੋਚਨ ਕਿਧਰੇ ਟਿਕਾ ਦੇਣੇ ਲੁੱਚਾ ਗਾਲ ਬਣ ਗਈ ਬਈ ਤੇ ਲੋਚਾ ਹੈ ਬਾਹ ਤੇ ਘੂਰ ਘੂਰ ਕੇ ਵੇਖਦਾ ਅੱਖਰੀ ਅਰਥ ਇਹ ਬਣਦੇ ਨੇ ਲੋਚਨ ਅੱਖਾਂ ਤੇ ਇਸ ਲੋਚਨ ਤੋਂ ਇਹ ਦੋ ਸ਼ਬਦ ਬਣੇ ਲੋਚਾ ਔਰ ਲੋਚਾ ਲੋਚਾ ਜਿਹਨੂੰ ਵੇਖਣ ਦੀ ਪਿਆਸ ਹੈ ਜਿਹਨੂੰ ਵੇਖਣ ਦੀ ਤਾਂਗ ਹੈ ਜਿਹਨੂੰ ਵੇਖਣ ਦੀ ਤੜਪ ਹੈ ਲੋਚਾ ਤੇ ਲੋਚਾ ਜਿੱਥੇ ਘੂਰ ਘੂਰ ਕੇ ਨਜ਼ਰਾਂ ਟਿਕਾ ਦਿੱਤੀਆਂ ਗਈਆਂ ਵੇਖਣ ਦੀ ਪਿਆਸ ਹੈ ਉਹ ਦ੍ਰਿਸ਼ਟੀ ਕੁਝ ਹੋਰ ਘੂਰ ਕੇ ਤੱਕਣ ਦੀ ਦ੍ਰਿਸ਼ਟੀ ਕੁਝ ਹੋਰ ਇੱਕ ਸ਼ਬਦ ਧਾਰਮਿਕ ਦੁਨੀਆਂ ਵਿੱਚ ਉਪਮਾ ਵਾਲਾ ਹੋ ਗਿਆ ਇੱਕ ਸ਼ਬਦ ਤੇ ਗਾਲ ਹੀ ਬਣ ਕੇ ਰਹਿ ਗਿਆ ਲੋਚਾ ਮਹਾਰਾਜ ਕਹਿੰਦੇ ਨੇ ਪ੍ਰਭੂ ਨੇ ਸਾਡੀ ਲੋਚਾ ਪੂਰੀ ਕਰ ਦਿੱਤੀ ਕਿਹੜੀ ਲੋਚਾ ਸੀ ਪ੍ਰਭੂ ਨੂੰ ਵੇਖਣ ਦੀ ਉਹਨੂੰ ਵੇਖਣ ਦੀ ਜਿਹੜੀ ਲੋਚਾ ਸੀ ਉਹਨੂੰ ਵੇਖਣ ਦੀ ਜਿਹੜੀ ਪਿਆਸ ਸੀ ਲੋਚਾ ਵੇਖਣ ਦੀ ਪਿਆਸ ਵੇਖਣ ਦੀ ਤਾਂ ਉਹ ਪੂਰੀ ਕਰ ਦਿੱਤੀ ਪਰ ਕਿਸ ਦੁਆਰਾ ਪੂਰੀ ਹੋਈ ਕਿਵੇਂ ਪੂਰੀ ਹੋਈ ਮਹਾਰਾਜ ਕਹਿੰਦੇ ਨੇ ਗੁਰੂ ਪੂਰੇ ਕਿਰਪਾ ਧਾਰੀ ਪੂਰੇ ਗੁਰਦੇਵ ਨੇ ਬਖਸ਼ਿਸ਼ ਕਰ ਦਿੱਤੀ ਉਹਨੇ ਸੂਝ ਤੇ ਸਮਝ ਦੇ ਦਿੱਤੀ ਵੀ ਤੇਰੀ ਲੋਚਾ ਕਿਵੇਂ ਪੂਰੀ ਹੋ ਸਕਦੀ ਹੈ ਤਾਂ ਗੁਰੂ ਸਿਰਫ ਜਪ ਦੀ ਪ੍ਰੇਰਣਾ ਕਰਦਾ ਜਪ ਦੀ ਵਿਧੀ ਦੱਸਦਾ ਗੁਰੂ ਮਾਹੌਲ ਐਸਾ ਬਣਾਉਂਦਾ ਕਿ ਮਨੁੱਖ ਦੀ ਲੋਚਾ ਪੂਰੀ ਹੋ ਜਾਏ ਇਸ ਵਾਸਤੇ ਕਹਿੰਦੇ ਨੇ ਬੰਦੇ ਦਾ ਫਰਜ਼ ਹੈ ਗੁਰੂ ਤੱਕ ਪਹੁੰਚਣਾ ਫਿਰ ਗੁਰੂ ਦਾ ਫਰਜ਼ ਹੈ ਬੰਦੇ ਨੂੰ ਰੱਬ ਤੱਕ ਪਹੁੰਚਾਉਣਾ ਗੁਰੂ ਤੱਕ ਪਹੁੰਚਣਾ ਬੜਾ ਔਖਾ ਹੈ ਅਗਰ ਕੋਈ ਪਹੁੰਚੇ ਤਾਂ ਗੁਰੂ ਉਸ ਨੂੰ ਲਾਜ਼ਮੀ ਪਰਮਾਤਮਾ ਤੱਕ ਪਹੁੰਚਾ ਦਿੰਦਾ ਤੁਸੀਂ ਆਖੋਗੇ ਗੁਰੂ ਤੱਕ ਪਹੁੰਚ ਗਏ ਤਨ ਦੀ ਗੱਲ ਨਹੀਂ ਮਨ ਦੀ ਗੱਲ ਹੈ ਇਸ ਨੂੰ ਮੈਂ ਕਹਿੰਦਾ ਹੁੰਦਾ ਹਾਜ਼ਰੀ ਭਰਨ ਵਾਲੇ ਬਹੁਤ ਸਾਰੇ ਨੇ ਗੁਰੂ ਦੀ ਹਜ਼ੂਰੀ ਵਿੱਚ ਬੈਠਣ ਵਾਲਾ ਕੋਈ ਕੋਈ ਹੈ ਹਜ਼ੂਰੀ 'ਚ ਮਨ ਬੈਠਣਾ ਹੈ ਹਾਜ਼ਰੀ ਤਨ ਨੇ ਭਰਨੀ ਹੈ ਇੱਥੇ ਹਜ਼ੂਰੀ ਦੀ ਪ੍ਰਵਾਨਗੀ ਹੈ ਹਾਜ਼ਰੀ ਦੀ ਕੋਈ ਬਹੁਤ ਵੱਡੀ ਗੱਲ ਨਹੀਂ ਹੈ ਤੋ ਗੁਰੂ ਸੂਝ ਦਿੰਦਾ ਸਮਝ ਦਿੰਦਾ ਜਪਣ ਦੀ ਪ੍ਰੇਰਣਾ ਦਿੰਦਾ ਜਪਣ ਦੀ ਵਿਧੀ ਦਿੰਦਾ ਜਿਸ ਦੁਆਰਾ लोचा पूरी हो जाती है परमात्मा नूं वेखण दी। तो साहिब कहिंदे ने पूरे गुरदेव ने बख्शिश की थी, ते पूरे गुरु की बख्शिश की है ज्ञान सूझ समझ। गुरुद्वारे आके की लेना है, गुरु कोलों की लेना है, गुरु द्वारे होए सोजी पाए से। इतों ते सूझ की प्राप्ति होंदी है सोजी की। जिन्हों सूझ मिल गई गुरु की बख्शिश हो गई, जिन्हों ना मिली सूझ क्या गुरु का कसूर नहीं? गुरु का कसूर नहीं। सूरज रोशनी दे रहा है सारियां नूं दे रहा है, पर जिहड़ा अखां बंद करके बैठ जाए उहदा रोशनी नाल संबंध टुट जांदा है। गुरु सारियां नूं सूरज देंदा है, पर जिहड़ा बेमुख होवे, गुरमुख है ही नहीं, गुरु की गल ही नहीं मनदा, गुरु की सिख्या कबूल ही नहीं, गुरु दे पाए हुए पूर्णियां ते चलना ही नहीं, बेमुख मनमुख। ते मनमुख का मतलब है उन्हें मन की अख बंद कर ली है। तो गुरु दे चानने तो वाई जो अखां खोल के सुनदे ने, अखां खोल के बैठदे ने, अखां खोल के आउंदे ने, इस नूं मेरे पातशाह ने कह दिता है प्रभु की उस्तत करो संत मीत सावधान एकागर ची। जो सावधानी नाल बैठदा अखां खोल के बैठदा, जो सावधानी नाल बाणी पढ़दा है वह अखां खोल के पढ़दा, जो सावधानी नाल कीर्तन सुनदा है वह अखां खोल के कीर्तन सुन रहा है। सुचेत होके सावधान होके जो ऐसा करदा उहदे उत्ते गुरु की बख्शिश हो जाती है कि उन्हें सूझ मिल जाती है, उन्हें समझ मिल जाती है, उन्हें सियाणप मिल जाती है। गुरु द्वारे होए सोझी पाए सी, फिर उस सोझी द्वारा उसनों परमात्मा की प्राप्ति हो जाती है, अकाल पुरख की प्राप्ति हो जाती है। तो साहिब कहिंदे ने पूरे गुरदेव ने बख्शिश की थी। परमात्मा नूं वेखण दी जिहड़ी साडी लोचा सी, जिहड़ी साडी तांग सी, तड़प सी, उह फिर परमात्मा ने आप पूरी कर दित्ती। अगां आप सरवण करो। हां जी, नाम सिमरन अध्यात्मक जल नाल जद असी इशनान कीता तां मन अपने घर विच आया। मेरे मन परदेसी वे प्यारे आहो घरे। अपने घर विच मैले मन वास्ते कोई थां नहीं, इशनान करके आना पएगा। और इशनान नहीं कीता ते द्वार बंद, रस्ते बंद। ते इशनान करना की है, जिवें उपर बंदा पानी पांदा ते सहजे सहजे स्वच्छ होंदा है ना, साबण लांदा, जिथों जिथों दी मैल है उसनूं पुटदा धोंदा। वाहिगुरू वाहिगुरू जपी जाना, बाणी पढ़ी जाना, बस इशनान करना है, जपना इशनान करना है, बाणी जपनी इशनान करनी है। ते जैसे कोई इशनान कर लैंदा है उन्हूं अपने घर विच टिकाणा मिल जांदा है, मैले वास्ते थां नहीं है। ते इट्टां दे पत्थरां दे बनाए हुए मकान विच ते बंदे मैले कुचैले भी रह सकदे ने, ऐसी कोई गल नहीं। पर अपना घर जो निजी घर अध्यात्मक घर परमात्मा दा घर है, उत्थे मैलियां लई थां नहीं है, बिल्कुल नहीं। इस वास्ते लाजमी है इशनान करके आना। कर इशनान ग्रह आए, इशनान कीता असी नाम सिमरन नाल, नाम दे जल नाल, ते मन अपने घर विच आ गया। जपदिया ही अपने घर विच आ जाएगा, जपदिया ही पावन हो जाएगा, जपदिया ही टिक जाएगा। मन दा टिक जाना अपने घर विच आ जाना है। और सतगुरु की बाणी कदी ते साडे मन नूं बार बार कहिंदी है मेरे मन परदेसी वे प्यारे आओ घरे। अपने घर दे चा, जिथे तक तू भटकेगा सब परदेस है। मन परदेसी जे थिए सब देश पर आया। इत्थे कुछ भी अपना नहीं। आ अपने घर विच, आ अपने टिकाणे विच। महाराज कहिंदे ने नाम सिमरन दे जल नाल इशनान करके जद मन अपने घर विच आया तां आनंद दी प्राप्ति हो गई, सुख दी प्राप्ति हो गई, मंगल दी प्राप्ति हो गई, खेड़ियां ते खुशियां दी प्राप्ति हो गई। हां जी, हां जी, हे संत जनो, इस तरह की आनंदमयी अवस्था, इस तरह की सुखमयी अवस्था, इस तरह का दुखां तो जिहड़ा छुटकारा हासिल करना है वो केवल इको एक साधना है। हे संत जनो, राम नाम निस्तरिए। رام نام دا جاپ کرو اسے نال ہی بندہ پار ہو جاندہ ہے تر کے پار لنگ جاندہ ہے دکھاں تو کلیشاں تو وپتاواں تو اے سنت جنو یہی جو ہے اوسر ہے یہی ایک طریقہ ہے اور کوئی ڈنگ نہیں ہاں جی یہی سکرت دن رات کرنا چاہیے یہی شبھ کرم کرم جڑا ہے دن رات کرنا چاہیے کہڑا اٹھت بیٹھت ہر ہر دے آئیے اٹھدیا بیٹھدیا ان دن سکرت کریے دن رات یہی سکرت کرو یہی شبھ کرم کرو میں پھر عرض کراں انو کسے ہور پاسے نہ لانا بھئی شبھ کرم کرو تے پھر نام جپو نام جپن تو وڈا ہور کوئی شبھ کرم ہے ہی نہیں اور جو نام جپدا ہے اس تو شبھ ہی ہوندا ہے جو کچھ بھی ہوندا ہے شبھ ہوندا ہے اشبھ ہوندا ہی نہیں اس تو وہ جو کچھ بھی کردا ہے ٹھیک کردا ہے صاحب کہنے دن رات تو یہ سکرت کر شبھ کرم کر چنگا کرم کر کیڑا اٹھت بیٹھت ہر ہر دھیائیے دن رات اٹھدیا بیٹھدیا ہری ہر دا جاپ کر ایشور دا جاپ کر میں پھر عرض کر دیا کدھر ہری ہر دا جاپ رام دا جاپ اللہ دا جاپ خدا دا جاپ گورک سوئے جن گور اٹھا لی کرتے بار نہ لاگے اتھے انیکا نام نے تے صاحب کہنے نے گرو گوبند سنگھ جی مہاراج انت نام گائے ہوں پرگ پرکھ پائے ہوں بلہارے جاؤں جیتے تیرے نام ہیں انت نام نے جی ایک پھل دے کئی نام ہو سکتے ہیں ایک پھل دے کئی نام ہو سکتے ہیں تو میں عرض کراں یہ سرشٹی دا جڑا کرتا ہے نا منکھ نے اپنی بولی دے مطابق او دے بھی کئی نام رکھے نے تے کسے ایک نام نو چن کے دعویٰ کری جانا گرو گرنتھ صاحب جی مہاراج اسے نام دے جپ بارے کہہ رہے نے کما کرنی ہے بہت بڑا جھوٹ ہے تے ڈمب ہی اپنا اس ڈنگ نال ڈمب جو ہے چلاندے نے یہ سارے منتر نے گرو دے پر جو گرو دی پائی ہوئی لیک تے چلنا چاہندا ہے ادھکاری بننا چاہتا ہے تو ادھکاری لئی پراچین سمے سی سلسلہ کے چرنامرت پلا کے انہوں گرو منتر دی دکشا دے دیتی جاندی سی چرنا دھوئے رہ راس کر چرنا امرت سکھاں پلایا گرو نانک دیو جی مہاراج تو یہ پرمپرا چلی مسندا نے پھر یہ پرمپرا چلائی گرو تیگ بہادر صاحب جی تک یہ پرمپرا چلتی رہی پر گرو گوبند سنگھ جی مہاراج نو بدل نہیں پئی سدھار کرنا پیا کہ بعد اوہی لوگ چرن دھو کے پلان لگ پے سن جنہوں کے چرن چ کھ بھی نہیں سی کچھ بھی نہیں سی چرن تے او مہان نے جتھے ٹکن تے خاک دھوڑ ہو جائے متھے تے لان جوگا ہو جائے سرما کن تو خاک اولیاء تابا بینی ابتدا تا انتہا جے آگ تو لے کے تو انت تک ویکھنا چاہنا ہے کسے پرم پرکھ دی چرن دھوڑ نو مستک تے لا نام رسیا جتھے کھڑا ہوئے گا او دے قدمہ نال خاک پویتر ہو جائے گی تے جو او دے قدمہ نال خاک پویتر ہوئے گی تے او دے قدم چھون نال پانی بھی پویتر ہوئے گا جن کے چرن تیرت گوٹ گنگا مہا پرش دے چرن مانو کروڑا گنگا دا اشنان ہے کروڑا گنگا اس کو قربان کی جانیاں گنگے مہاپرش دے چرن چھو نال پویتر ہوندی ہے انج سمجھ لو بہت سارے نام رسیاں نے بھگت جنہ نے گنگا دے کنارے اپنی جھگیاں بنا لیا سن نام جپن لئی روز اس دے چرن پاندے سن اشنان کردے سن جل پاون ہو گیا سی امرت ہو گیا سی یہ حقیقت ہے بہت وڈی جو ہے سچائی ہے کہ مہاپرش دی چرن چھو نال پانی پانی نہیں رہندا پانی امرت ہو جاندا ہے خاک خاک نہیں رہندی خاک اکسیر ہو جاندی ہے اونج بانی دیاں جڑیاں لہراں نے کوئی کیرتن ہو رہا ہوئے تے او جڑیاں لہراں نے کیرتن دیاں نام جپ دیاں سمرن دیاں او پانی تے خاک نو زیادہ متاثر کرن گیاں اتنی مہرج کر گئے بہت پربھاوت کرن گیاں خاک نو اور پانی دھارمک پرکھا نے بہت پرانے سمے تو کھوج کیتی ہے کہ نام جپ دا نام سمرن دا پانی تے خاک دے تے بہت بڑا اثر پیندا ہے خاک اکسیر بن جاندی ہے پانی امرت بن جاندا ہے آخر اسی پنج بانیاں دا پاٹھ کردے ہاں کنڈا پھیردے ہاں تے پھر پانی امرت بن جاندے تے اٹھے پیر گربانی دیاں ترنگاں نے اور اس پانی چ مشرت ہوندیاں نے. اس طرح دا ہور کدرے بھی نظام دیکھن نو نہیں ملدا. اس واسطے پانی پانی نہیں اے جل جل نہیں امرت ہے, کیونکہ امرت مئی بانی دا سنجوگ ہر وقت بنیا ہوا ہے اس سروور دے نال. سو خیر مختصر میں عرض کراں, کر اسنان گرہ آئے آنند منگل سکھ پائے, سنتو رام نام نسترئے, اٹھت بیٹھت ہر ہر دھیائیے, ان دن سپرت کریے دن رات تو یہی شبھ کرم کر, کہ اٹھدیا بیٹھدیا بس جپ واہگرو واہگرو جپ یہی سکرت ہے. اس تو وڈا ہور کوئی شبھ کرم نہیں, یہ ادھیاتمک اشنان ہے. اس تو وڈی ہور کوئی پوترتا نہیں. ہاں جی اگلیاں پنکیاں سن صاحب کہ نے سنت دا جڑا بنایا رستہ ہے, دھرم دا جڑا بنایا ہوا رستہ ہے وہ کی ہے؟ وہ پوڑیاں نے. تو مارگ اس طرح دا زمینی نہیں کہ بج کے چل پاؤ, تو پوڑیاں نے. تو پوڑیاں تے سہجے سہجے چلنا پہنتا ہے. پوڑیاں تے کوئی بج کے کتنی دور تک جائے گا؟ اور یہ پوڑیاں انت نے چڑھنا ہے. اس واسطے میں عرض کراں, سنت دا مارگ گرو دا مارگ پربھو دا مارگ کوئی زمینی رستہ نہیں, یہ پوڑیاں نے, یہ پہاڑی رستہ ہے. ایک اوگٹ گھاٹی رام کی تین چڑھے ہو کبھی, یہ گھاٹی ہے. گھاٹی چلک بیل ایک تھاکا چلو گون چھٹکا. کبیر کرن گھاٹی تے چلدیا چلدیا میرا من روپی بیل تھک گئے, سمرن کردیا کردیا تھک گیا, نام جپدیا جپدیا تھک گیا, سادنا کردیا کردیا تھک گیا, پر اجے میں منزل مقصود تے نہیں پہنچے. تے چڑھنا ایک پوڑی ہے. دھرم زمینی مارگ نہیں ہے, پوڑیاں ہیں, اور اس پوڑیاں تے سرت نے چڑھنا ہے. اس پوڑی دے تے سرت نو سہجے سہجے چاڑنا ہے. تے چاڑن لگیا اوکھیائی ہوندی ہے, لازمی ہوندی ہے. اس واسطے ہر بندے کو جپ نہیں ہو سکتا. جپ دا مطلب کہ سرت نو اچا چاڑنا. پانی نمان دی طرف اپنے آپ جاندا ہے, اوپر چاڑنا ہوئے تے پریشر چاہیے, دباؤ چاہیے. سرت نو اوپر لے جانا ہے, بڑی کرڑی سادنا چاہیے. کیڑی؟ جپ. اس واسطے صاحب کہن گرو دا مارگ سنت دا مارگ دھرم دا مارگ زمینی مارگ نہیں, پوڑیاں نے, وہ پہاڑی رستہ ہے. کو وڈ پاگی پائے, اس رستے نو کوئی ورلا وڈ بھاگی جو ہے عبور کردا ہے, پراپت کردا ہے چڑھ چڑھ کے. میں پھر عرض کراں, آکھن اوکھا ساچا ناؤں جڑا کہہ دیتا ہے میرے پادشاہ نے, جپ کے کدی دیکھنا بہت اوکھا ہے. واہگرو واہگرو منک انج اچارن کرے تو انو کن نال سنے. لفظ میں پھر دوہرا دیا, جب تھی سنن بیٹھو گے تو نہیں سنو گے. واہگرو واہگرو رسنا کر دی رہے گی, سنو گے نہیں. دھیان کسی اور پاسے ہو جائے گا. سنتے تا سکو گے جی دھیان ہوگا. یہ دھن دھیان دی سادھنا, یہ شبد سرت دی سادھنا, یہ پوڑیاں نے, یہ چڑھنا ہے, یہ بکھم ہے, یہ مارگ اوکھا ہے نام سمرن دا. سہب کرن کو وڈ بھاگی پائے, کو ورلا وڈ بھاگی اس مارگ نو عبور کر کے منزل مقصود پہ پہنچتا ہے. ہاں جی اس پوڑیاں تے چڑھ کے جو منزل مقصود تک پہنچ جاندہ ہے, تو دے کروڑا جنماں دے پاپ دھل جاندے ہیں, کروڑا جنماں دے سنسکار مٹ جاندے ہیں, کروڑا جنماں دے دکھ مٹ جاندے ہیں. ایک جنم دا دکھ ہوئے تے شاید اسی ایک سال وچ دور کر چھڈیے. کئی جنماں دے اندر سنسکار نے, کئی جنماں دے اندر پاپ نے, اکٹھے نے, ڈھیر ودھدا جا رہا ہے, ودھدا جا رہا ہے. پر اس پوڑی تے چڑھ کے جو منزل مقصود تے پہنچ جاندا ہے, شاید کہ نہ اودے کروڑا جنماں دے پاپ دھل جاندے نے, کروڑا جنماں دے دکھ مٹ جاندے نے. ہاں جی جس سنسار وچ جس پریپورن پرماتما نے اپنی پوری کلا ورتائی ہوئی ہے, بھاو اپنی سطح رکھی ہوئی ہے, اور اپنی سطح دے آسرے تے سورج چند تارے زمین آسمان پشو پنکھی ساگر ہوا سب ٹکا کے رکھی ہوئی ہے, اس دی استد کرو. جس نے اپنی کلا ورتا رکھی ہے، جس نے اپنی ستیہ دے نال سارے نظام نو جو ہے قابو کیتا ہویا ہے، اس دی اپما کرو، اس دی مہما گائن کرو، تے تسی آکھو گے مہما گائن کرنے استد کرنی تے خوش آمد. دلی چ سجن مینوں کہن لگا بندے نو بھی خوش آمد دی لوڑ ہے، آخر بندہ رب نے بنایا، جد رب خوش آمد ہے تے بندہ بھی خوش آمد ہے. رب دی اپما کرو تے رب بخشش کردا، نہ کرو تے نہیں کردا. میں خفر بھول گئی ہوں گل نو سمجھیا نے، تو مینو کہنے لگا دھارمک دنیا تو یہی آخیا جانا نا رب کی عزت کرو، رب کی اپما کرو. تو جی رب نو اپما کی لوڑ ہے تو آخر بندے نو اپما کی لوڑ ہوے تو پھر نندا کہڑی گل دی؟ بندے نو بھی عزت کی لوڑ ہے، کیونکہ رب نو عزت کی لوڑ ہے. تو سارے سنت جن کہیں اس کی عزت کرو. ہوں عزت عزت انترا کی ہے یہ میں عرض کر دیا. سورج بھی استد کریے تو ساری استد کرن نال اے وچ چمک نہیں ہے، ہے تے جے نہ کریے تو کوئی اندھیرا نہیں ہو جانا. پرماتما نو وڈا وڈا کر کے آخیے ساڈے وڈا وڈا آخر نال وڈا نہیں ہے، تے جے کدھر نہ آخیے تو انہیں چھوٹا بھی نہیں ہو جانا. جے سب مل کے آخن پائے وڈا نہ ہوئے گاٹ نہ جائے. ساڈے وڈا وڈا آخر نال وڈا نہیں ہے، جی نہ آخیے تو چھوٹا بھی نہیں ہو جاتا. دوجی کسی سنگیتکار کی اپما کریے استد کریے تو بندہ سنگیتکار نہیں بن جاتا. کسی مہان دارشنک کوی کی اپما کریے تو بندہ کوی نہیں بن جاتا. کسی کروڑا پتی ارباں پتی دھنوان کی مہما گائن کریے تو بندہ کوئی دھنوان نہیں ہو جاتا. کسی حکمران کی استد کریے تو بندے نو کوئی راج پاٹھ نہیں مل جاتا، کوئی بندہ حکمران نہیں ہو جاتا. پر سچ جانو کوئی بھگوان کی اپما کرے تو بھگوان ہی ہو جاتا ہے. کوئی گرو کوئی گرو کی مہما گائن کرے تو گرو ورگا ہی ہو جاتا ہے. کوئی رب کی مہما گائن کرے تو رب ورگا ہی ہو جاتا ہے. ہوں دھنوان کی مہما کریے تو مہما کرنے والا نردھن بنیا رہے، مہما کیوں گائیے؟ پھر گان کا مطلب کی؟ کسی کلاکار کی مہما گائن کریے تو آپ نگنے بنے رہ جائے. تو بڑا سنگیتکار ہے، مہان سنگیتکار ہے، تو سنگیت دیا ساریا باریکیاں سمجھنا ہے. تو آپ جب پاٹھ بھی کرے تو بےسورا ہوئے تو پھر کی تو حکما کی تھی سنگیتکار بھی تو سارا دن بےسورا بولی جانا. تو آپ حکما کی تھی مہان کبھی بھی تو تیرے بولوں میں کوئی ترتیب کوئی نہیں، کوئی کوتا کی جھلک نہیں ہے. تو حکما کی تھی دھنوان بھی تو نردھنتا تیری بنی ہوئی ہے. تو حکما کی حکمران بھی تو غلامی تیری بنی ہوئی ہے. تو حکمران تو بنے ہیں، غلامی تیری بنی ہوئی ہے نہیں. تو اس حکمران کی حکما کر جی حکما کر دیا تو بھی راجا ہو جائیں، تو بھی مہان ہو جائیں. تو اس دھنوان کی حکما کر کہ تیری ساری کی ساری نردھنتا مل جائے. ہم نردھن جو یہ دھن پاؤ مرتے بھوٹ گمانے. بھگت کبیر کہنے جس دن دا مینوں نام دھن پراپت ہویا ہے اس دن دے بڑے بڑے دھنوان بھی فٹ کے مردے پے نے. تو ہیں یہ پرم سکھ اس نے کتوں لب لیا، یہ پرم آنند اس نے کتوں لب رہا. تو رب کی اپما کرنی رب کی لوڑ نہیں، یہ ساری لوڑ ہے. تو پرماتما کی اپما کرن والا آپ اپما یوگ ہو جاتا ہے. پرماتما وڈا وڈا آکن والا آپ وڈا ہو جاتا ہے. پرماتما کا جو حکم من لینا اس کا حکم پھر تین لوگوں سے چلتا ہے. اینی میں عرض کر دیا پرماتما نال جو جڑ جاتا ہے وہ سرو شکتی مان ہو جاتا ہے. اس واسطے سنتوں کی جڑے ہوئے پرشان کی سکھمنی صاحب بڑی مہم ہے. کارن کہ سنت رام نے دے دینا بھائی، رام کی مہما گائن کردیا کردیا سنت رام ورگا ہی ہو جاتا ہے. بھگت گرو ورگا ہی ہو جاتا ہے، سکھ گرو ورگا ہی ہوتا ہے. گرو سکھ، سکھ گرو ہے، نانک بھید نہ بھائی. جتھے ٹھیر بالکل مٹ جائے دھنوان کی اپما کرو نردھن تے دھنوان کا بھید بنیا رہے گا. گنوان کی اپما کرو تو نرگن تے گنوان کا بھید بنیا ہی رہے گا. اور اسی طریقے نال حکمران کی اپما کرو غلام تے حکمران کا بھید بنیا ہی رہے گا. پر یقین جانو پرماتما کی اپما کریے تو پرماتما تے اپما کرنے والے بھید مٹ جاتا ہے. پرماتما ورگا ہی ہو جاتا ہے، گرو ورگا ہی ہو جاتا ہے، اکال پورک ورگا ہی ہو جاتا ہے. اس واسطے سہج کہنے کہ تم اس پریپورن پرماتما کی استد کر جنہیں اپنی ستیا کے نال سارے جگت نو نتھیا ہوا ہے، قابو کیتا ہوا ہے. تو اس بھی مہما گائن کر تو اس بھی حکما کر. ہاں جی
1: جانت سب پہ پوترا ستگر کی سچ ساخی
0: ستگر کی سچی سکھیا نو جہے جیو من لیندے نے وہ سارے دے سارے جیو جنت پوتر ہو جاندے نے پاون ہو جاندے نے. جو ستگر کی سچی سکھیا نو دھارن کر لیندے نے وہ سارے دے سارے جیو پاون ہو جاندے نے پوتر ہو جاندے نے مہان ہو جاندے نے. ہاں جی گرو نے ایسی نام دردتا کرا دیتی ہے کہ جتنے بگن نے سب ناس ہو گئے سب مٹ گئے. مہاراج کہتے ہیں بگن نہ کو لاگتا گرو پہ ارداس. جی ہر وقت ارداس گرو دے اگوں ہے اتنے بگن نہیں. جتھے ارداس نہیں جتھے گرو نال جڑنا نہیں جتھے گرو کی سکھیا دھارن نہیں پتا اتھے کتنے بگن نے. مہاراج کی بانی کہندی ہے کوٹ بگن تس لاگتے جسنو بسرے ناؤ نانک ان بن بلپتے جن سنے گھر کاؤ. انہوں تے کروڑا بگن لگ دین سویرے بگن دوپہر نو بگن شامی بگن بگنا دی زندگی لگ دی بگن ہی بگن پہندا. پر مہاراج کہنے ستگر نے ایسی نام دی دڑتا کرا دیتی ہے کہ سارے بگن ناس ہو گئے ہیں ساریا بلاوا دور ہٹ گئی نے ساریا روکا مٹ گئی نے. ہاں جی ستگر کی سچی ساکھی نال سکھا دے نال نام جپ نال جتنے پاپ سن سارے دے سارے مٹ گئے. آتما نج گھر آ گئی من اپنے نجی گھر آن کے جو ہے وسیا. دھرم کی ساری سادھنا ہے کہ کسی طریقے نال منک نو نج گھر کی پراپتی ہو جائے اپنے استھان کی جو ہے پراپتی ہو جائے. تو اس سمبند سارے دیش دے وقت وقت تجربے ہوئے جتنے تجربے ہوئے یہ سارے تجربات انہوں کی ویاخیا تھوڑے تھوڑے جو ہے سمے چ میں ساری بھی ساری کر دیا مختصر روپ کیونکہ لکھتی اتہاس ول کم گھٹ تو گھٹ یا ود تو ود تین ساڑھے تین ہزار سال کا ہی ملتا ہے اس کو پچھے جائیے کہ نہیں. تو چلو اتنی دوری تو یاترا آرمب کریے. انج کہیے کہ رام تو یاترا آرمب کریے. شری رام نے سوچیا کہ منک اپنے نج گھر آوے تو انہوں نے ایک نیم بنایا مریادا بنائی اور بڑی سختی نال لاگو کی تھی تے آپ دا نام پی گیا مریادا پرشوتم رام. اج دا اے تہوار کریبن کریبن دیش دے تمام مہاپرشاں نال جڑدا ہے شری رام نال مہاتما بدھ نال مہاویر نال سکھ جگت نال گرو گھر دے وچ. اس واسطے دیوالی کریبن کریبن بڑے خیر مختصر میں عرض کراں مریادا زندگی مریادا دس چاہیے تو من اپنے نج گھر وچ آ جاندا ہے. سارا زور شری رام دا مریادا تے مریادا دی الگھنا نہ ہو بڑی پالنا کرنی ہے پتر منکیڑی پتنی دی مریادا کی ہے پتی دی کی ہے راجے دی کی ہے پرجا دی کی ہے گرو دی کی ہے شش دی کی ہے. وڈے برا پرتی چھوٹے برا دا کی فرض ہے تے چھوٹے برا پرتی وڈے برا دا کی فرض ہے. بہن بھائی دے رشتیاں دی نیماولی غرض کے مریادا شری رام نے بنا دیتی اور لاگو کر دیتی. پر اس مریادا وچ بہت خشک پنا سی. اس مریادا وچ یہ ہویا کہ بے قصور پتنی نو بھی اگن پریکشا دینی پے گی. راون دی قید وچوں جو نکلی تے رام نے کہہ دیتا میں تینوں اگن پریکشا وچ لنگے بنا گھر نہیں لے جا سکتا تو اگن پریکشا دے میں مریادا بنائی ہے तो कहने ना अग्नि परीक्षा कोई करड़ी परीक्षा रखी होनी जब ना अग्नि परीक्षा रख दिता वो पूरी उतरी मुकम्मल उतरी घर ले आया लेकिन धोबी ने लाछन ला दिता तो धोबियों के महल उंगलों उठ गई राम ओ राम है जिसने भ्रष्टी हुई पत्नी अपने घर रख ली है हालांकि अग्नि परीक्षा हो गई पावन पवित्र हो देगी गर्भवती सीसी धोबी के इल्जाम लाने नाल राम ने सीता घरों कर दिता जबकि एक दो महीने वो बच्चे नु जन्म देने वाली सी घरों कढ़ दिता भी तू जा बड़ा कठोर सलूक है राम की पूजा करने वालों मैं आखांगा कोई थोड़ी पत्नी तो एवं कोई लाछन ला दे घरों कढ़ दोगे अगर घरों कढ़ दोगे तो फिर इस राम राज की लोड़ नहीं है इस राम राज नु की करना है जिथे बेकसूर पत्नी वास्ते भी घर में थान ना हो सतवंती वास्ते भी घर में थान ना हो कोई लाछन लाए तो घरों कढ़ दो मर्यादा बना दी सी घरों कढ़ दिता शंभूक नाम के जीवर ने तपस्या आरंभ कर दी कि ब्राह्मणा चंगी ना लगी फरियाद की एक बामणी ने राम के चरणों मेरा नौजवान बच्चा मर गया किसने मारिया तू मारिया तो राम कह लगे मैं मारिया अकल टिकाने है तेरी हां तेरे राज पाठ दे शूदर भजन बंदगी कर लग पे ने शूदर नियम की उलंघना हो गई मर्यादा की उलंघना हो गई इतों एक गल स्पष्ट है कि राम राज भी शूदर भजन बंदगी का कोई अख्तियार नहीं सी। और कुछ लो इना रामायण के ज्ञानियों शंभूक नाम के जीवर के कन्ना शीशा पिघला के शीशा कन्ना च डाल दिता गया और उन्हों तड़पा तड़पा के मार दिता गया तू वेद मंत्र सुने ने ते जप क्यों पिया करना है मैं बहुत सारे साधु समाज जेडे बैरागियां दे उन्हां दे कोई प्रश्न रखे है इसे राम राज ने इस देश दे च लेना है क्योंकि राम राज परिषद एक संस्था बनी सी सियासी पार्टी रही नहीं है क्योंकि इन्हां इल्जामां दा जवाब किस तरह देणगे क्योंकि राम राज दे च शूद्र वास्ते थां नहीं सी राम राज दे च बेकसूर इस्त्री वास्ते भी घर दे च थां नहीं है और राम राज दे च पिता दे होंदे हुए बच्चे यतीमी दी हालत च पलदे रहे बाल्मीक दे आश्रम दे च अगां एक होर महापुरश आए जिन्हां नूं असीं श्री कृष्ण करके जानदे हां सारा देश जानदा है उन्होंने राम की मर्यादा नूं एक पासे रख दिता बई अधूरी है इहदे च इस्त्री वास्ते कोई थां नहीं रह जांदी इहदे च शूदर वास्ते कोई जगह नहीं रह जांदी इहदे च खुशकी ही खुशकी है रोने ही रोने ने राम की सारी अपनी जिंदगी रोंदिया ही बतीत होई 12 साल रोंदे ही रहे और कुछ रोवे राम निकाला भया सीता लक्ष्मण विछड़ गया मैं इस करा अज के इन्हों बोलों किधरे तुम ईर्षा को जी तर्क ना समझ लेने मैं अपने ढंग नाल पढ़िया थोड़ा जिहा अध्ययन किया हो सकता गलत हो लेकिन गहरी दृष्टि नाल देखोगे तो जो कुछ मैं पढ़िया वह मैं थोड़े सामने रखा इसनों मैं अपनी निगाह नाल वेख्या तुसी भी अपनी निगाह नाल वेख लो तो भारत के होर लोग भी वेख लैन तो बथेरिया कोल मैं यह विचार रखी है कि शूगर वास्ते थां नहीं है तो कोई पड़ोसी भी पत्नी ते लाछन ला दे करो कड्डो कोई थां नहीं इस देश दे च अक्सर इसतियां दे उत्ते घर घर जो बहुते जुलम होए मैं तो समझदा यह राम की बनाई हुई मर्यादा करके जे राम अपने घर पत्नी नू नहीं रख सकते तो घरों बाहर कर सकते हैं तो किमें करने किसने फिर सन्मान नाल रखना है घर में राम तो फिर यही प्रेरणा मिलेगी मर्यादा पुरुषोत्तम राम फिर शंभूक नाम का जीवर शूदर से विचारा भजन बंदगी कर रहा है किधरे कथा हो रही सी ते बोल सुन लै सन उसने कि नाम जपन नाल कोरोना पाप मिट जांदे ने जपन लग गया तू सुन लई ये गल सीसा डाल दिता गया कन्ना दे तड़पा तड़पा के मार दिता गया श्री राम दे हुक्म नाल। ये बहुत वड्डे इल्जाम ने ते गुस्ताखी माफ परम पुरख ते ओ हुंदा जिहड़ा इल्जामां तों बरी होवे, जिहदे उत्ते कोई लाछण ना ला सके, जिहदे उत्ते कोई इल्जाम ना ला सके। तो अगां चलीए, श्री कृष्ण ने श्री राम की बनाई हुई सारी मर्यादा की धजियां उड़ा दित्तियां, एक पासे रख दित्ती, और कृष्ण ने कह दिता मैनू ये मर्यादा प्रवान ही नहीं, कबूल नहीं, मैं नहीं प्रवान करता। इस वास्ते कृष्ण नू किसे ने मर्यादा पुरशोत्तम नहीं आख्या, लीला पुरशोत्तम आख्या। लीला पुरशोत्तम, जन्म एक लीला है, मरण एक लीला है, नफा एक लीला है, नुकसान एक लीला है, तो रोना कड़ी गल का। इस वास्ते हंझू श्री कृष्ण की जिंदगी विच नहीं है, रोना पिटना श्री कृष्ण की जिंदगी विच नहीं है। दुख है, सुख है, हाण है, लाभ है, ग्वालियां नाल गौवां चारना है या द्वारका के सिंघासन ते बैठना है, दर दर की खाक छाननी है या गले विच मोतियां की माला पहननी है। कृष्ण की जिंदगी नचदी हुई, टपदी हुई, मुस्कुरांदी हुई है। इस वास्ते साढ़े देश के दे कुछ आलमा ने इंज कह दिता कि राम अंसा अवतार ने, श्री कृष्ण संपूर्ण अवतार ने। ये तो खुद हिंदू कहते हैं, जो ब्राह्मण कथावाचक कहते हैं उन्हां दे बोल, जो उन्हां दे धर्म ग्रंथां विच लिखे है, उन्हां दियां विचारां मैं थोड़े सामने रख रहा, अपने तरफों एक अखर भी नहीं, एक शब्द भी नहीं। लीला परशोत्तम, जिंदगी सारी मुस्कुरांदी हुई, उस तरह की मर्यादा जो जीवन नूं रुला के रख देवे और खुशकसाली ते बंजर बना देवे, वो कोड़ियां मर्यादावां कढ दित्तियां। सवाल यह, मर्यादा मनुख लई है कि मनुख मर्यादा लई है? मर्यादा दे उत्तों मनुख नूं कुर्बान करोगे या मनुख दे उत्ते मर्यादा कुर्बान करोगे? श्री कृष्ण ने चोण की, जिथे दोवां नूं चुणन की गल आवे उत्थे मैं मनुख नूं बचावांगा, मर्यादा नूं कुर्बान कर देवांगा। मर्यादा तो यह है, सच बोलना है, पर जो मैं झूठ बोल के भी पांडुआ नूं जिताना होया तो जितावांगा। उन्हें झूठ बोले मैदान जंग, अश्वथामा हथो, अश्वथामा मर गया। युधिष्ठर नूं कहा मर्यादा तो यह है, परम पुरख सच बोले, असूल तो यह है, परंपरा तो यह है। कहन लगे नहीं, अगर इस मर्यादा विच पांडु मर दें तो पांडुआ का मरना मजलूम का मरना है, पांडुआ का मरना सच का मरना है, पांडुआ का मरना इंसाफ का मरना हो जाएगा। इन्हों की मौत मैं कबूल नहीं, मैं झूठ भी बोल रहा बोले है। और मैं अर्ज करा, सारी जिंदगी का अध्ययन करो, मुताला करो, तुहानू मर्यादा किधरे नहीं मिलेगी। जुग में जोड़ छली चंद्रावल, कान किशन जादम भया, पार जात गोपीले आया, बिंदरा बन में रंग गया। हुण जिस तरह के ढंग नाल छल के चंद्रावल नू लैंदा गया चचेरी भैण सी राधा दी, और उत्थे मर्यादा नू सामने रखी, ये कम भुल के भी राम नहीं कर सकते, कृष्ण कर सकता, राम नहीं कर सकता। सुभद्रा हरण जिस ढंग नाल मदद की थी कृष्ण ने, सुभद्रा दे हरण बेच ये राम नहीं कर सकते। ते जब श्री कृष्ण ते कोई उंगल उठांदा सी, कहण लगे सब कुछ लीला है, अगर हिरदा शुद्ध है तो जो कुछ भी है सब शुद्ध है, अगर हिरदा अशुद्ध है तो जो कुछ भी है फिर वो अशुद्ध है। इहदे उत्ते एक गाथा है, मुख्तसर वो भी मैं कह दिया तो फिर मैं अगे चला। कहिंदे ने सखियां श्री कृष्ण दियां जमुना तो पार जाके दुर्भाषा ऋषि नूं भोजन कराना चाहुंदियां सन, पर जमुना उस दिन चढ़ी हुई बड़ी जोर दी, पार जाना बड़ा औखा। वह जमाना जब पुल नहीं आते सन, लोग तैर के पार करते सन, उंज लंघ के पार करते सन या नौका, ते चढ़ी हुई इतनी जमुना ना नौका चल सके ते ना उंज लंघ के बंदा पार कर सकता सी। ते गईया श्री कृष्ण जी पास, भाई दुर्भाषा ऋषि नूं भोजन जरूर छकाना है, ते की करिए। ते सारिया सखियां कोल भोजन दे परोसे थाल, श्री कृष्ण कहन लगे जाके जमुना दे अगों फरियाद करो, हे जमुना जे दुर्भाषा ऋषि निराहारी है, जे कृष्ण जटी है, ते तू सानू रस्ता दे दे। गाथा है तो मैं जमुना ने रस्ता दे देता, ते सारी सखियां को जेड़े थाल सन्न भोजन दे दुर्भाषा सारे ही खा गया। हैरान हो गया, इतना खा के ये निराहारी है, ते सौ सौ सखियां पत्नियां कहने 16,000 पटनानियां सन श्री कृष्ण दी। असि तो एवं मोहम्मद साहब के इल्जाम लाने वो 10 पत्नियां सन श्री कृष्ण दियां 16,000 पटनानियां ने। मेरे ख्याल सारी मथुरा उन्हां दियां पटनानियां ही सन, इंज लगता है भरिया पे असी मथुरा। हकीकत है, ये तो गाथा है, पुराणक गाथावान है। तो मैं एक एक अखर थानू पढ़ के सुना रहा, अपनी तरफ एक शब्द भी जोड़ नहीं रहा। 16,000 पटनानियां भी जे कृष्ण जटी है तो रस्ता दे रहे, दुर्भाषा निराहारी है तो रस्ता दे रहे। मिल गया रस्ता। तो हुण आखिर प्रश्न भी इन्हां सखियां ने दुर्भाषा ते कीता भी तुसी निराहारी ते 16 थल भोजन दे छक गए साडे ते, कृष्ण जती ते आनंद पटराणिया उस दियां, गल समझ च नहीं आई। तो दुर्भाषा ने कह दिता भोजन की इच्छा ना होवे ते भोजन कीता जाए निराहारी, ग्रस्त की इच्छा नहीं है ते ग्रस्त च प्रवृत्त होया जाए फर्ज की पूर्ति लई तो जती। वो निरीक्षित ने, मैं निरीक्षित हाँ, इस वास्ते वो जती है, मैं निराहारी हाँ। मैं सारा दिन भोजन नू याद नहीं करता, भजन करता, भोजन मिल गया तो ठीक, ना मिले तो ठीक, मैं निराहारी हाँ। गल सखियां दी कुछ समझ च आई है, पर गुस्ताखी माफ, बाद विच पैरोकार जो कृष्ण दे पैदा होए तो उन्होंने सोचा नच टप के कोई भगवान हो सकता है तो शायद नच टप के कोई भगत भी हो सकता है। तो ब्राह्मणा ने तौर तरीके चलाए, नचो टपो, मंदिर नाच गाने दे अखाड़े बन गए। जे कृष्ण नाल सखियां दे नृत कर सकता है तो हुण मंदिरां विच देवदासियां चाहिए ने, तो देवदासियां दे अखाड़े बन गए मंदिर। आज भी बहुत सारे मंदिर देवदासियां दे अखाड़े बने हुए हैं, खास करके तमिलनाडु, कर्नाटका ते आंध्रा, थोड़ा जिहा महाराष्ट्र का हिस्सा। आवाज उठ गई है, प्रथा खत्म होनी चाहिए। मंदिर दुराचार दे अड्डे बन गए, गंदगी दे अखाड़े बन गए, और मंदिरां विच ये गंदगी हजारां साल तो देखी गई। रूहे जमीन विच इको एक हिंदुस्तान विच पावन पवित्र मंदिर सी और है हरिमंदर साहब, उहदे नाल भी इन्हां ने गंदगी जोड़न की कोशिश की थी। भई इत्थे नग्न बीबियां मिलियां, कौन दसे तुसी नंगे हो ते बीबियां की नग्नता का जिक्र कर दो, नंगे ते तुसी हो। हकीकत यह है, असलियत यह है, सच्चाई तो यह है। इत्थे कोई देवदासियां की प्रथा नहीं है, जिथे देवदासियां की प्रथा है यह सिलसिला उत्थे वेखो जाके, और खुले रूप च मौजूद है। यह सिलसिला कोरनार के मंदिर च देखो, खजुराहे के मंदिर च देखो, चित्रां विच देख लो, मूर्तियां विच देख लो, इत्थे नहीं है। इत्थे ते केवल सिफ तो सलाह है हरी दी, इस वास्ते हरी दा मंदिर है। मैं फिर अर्ज करा, इन्हूं बहुता स्वर्ण मंदिर ते गोल्डन टैंपल ना आख्या करो, हरी दा मंदिर, यह तो है ही हरी मंदिर। महाराजा रणजीत सिंह ने सोना लवाया ते तुसी स्वर्ण मंदिर आखो, तो सोने का मंदिर, सिर्फ सोने का मंदिर नहीं, हरी का मंदिर है, यह गुरु का मंदिर है, पुराना नाम है हरी मंदिर। हरी का दरबार है, दरबार साहब है, निरा अपनी रसना देते इस गोल्डन टैंपल करके ना चढ़ाओ, स्वर्ण मंदिर स्वर्ण मंदिर। यह कोई सोने की महिमा नहीं, ये तो हरी की महिमा है। कभी ग्वाल जब इत्थे आया ना, कभी ग्वाल गुरु अर्जन देव जी महाराज का समकाली होया, दर्शन करन तो बाद उस ग्वाल कवि ने जो हरिमंदर साहब के संबंध छंद लिखिया वो मैं तुहानू सरवण करावां। वो कहिंदा राजे सुर उहां तो इहां साधु सुर राजे सदा सुदा है उहां तो इहां सुदा सर दर्श है। बैकुंठ ते दरबार साहब, बैकुंठ ते हरि मंदिर दोवां नूं सामने रख के कंपेयर करता है, मुकाबला करता है। कहिंदा है बैकुंठ दे च देवते विराजदे ने, ते ए ऐसा है इत्थे सिर्फ देवते नहीं, देवते भी ने ते साधु भी ने, साधना करन वाले भी है ना ते ज्ञानवान भी है गए ने। राजे सुर उहां तो इहां साधु सुर राजे सदा सुधा है उहां तो इहां सुधा सर दर्श है। सुने है बैकुंठ देश देवतियां कोल अमृत का कुंभ है, ग्वाल कहन होवे पे इत्थे अमृत का सरोवर है, तो ते कुंभ ही है ना। सुधा है उहां तो इहां सुधा सर दर्श है, पान किए वांके होत अमर सो मरुं के जीवन मुकत ये सबको बरस है। वो जिहड़ा बैकुंठ दे च अमृत है ते कुंभ दे च जिहड़ा पी लवे वो मरदा नहीं, पर ए अमृत जो छक लवे मरण का भय नहीं रहिंदा, जीवन मुकत हो जाता है। जीवन मुकत ये सबको बरस है। ग्वाल कवि योगिन को दुर्लभ कहा है वो अमृत जिहड़ा देवतियां दा है सिर्फ योगियां लई है, त्यागियां लई है। ग्वाल कवि योगिन को दुर्लभ कहा है वो, योगी भोगी दोवन को होत इहां हर्ष है, ते योगियां लई भी है भोगियां लई है। ग्वाल कवि योगिन को दुर्लभ कहा है वो, योगी भोगी दोवन को होत इहां हर्ष है। उहां हरि मंदिर इहां हरि गुरु मंदिर यहां ते गुरपुर सुरपुर ते सरस है। कवि ग्वाल कहने लगा मैनू कोई चुनन वास्ते कहे तू बैकुंठ चुनना है कि ए गुरु की नगरी नूं चुनना है, तो कहिंदा बैकुंठ दे ते सिर्फ हरि दा ही मंदिर है ना, इत्थे हरि दा भी मंदिर ते गुरु दा भी मंदिर। यहां ते गुरपुर सुरपुर ते सरस है, इस वास्ते देवतियां दे मंडल दे नालों गुरु की पूरी महान है। इत्थे हरि दा मंदिर है, इत्थे गुरु दा मंदिर है, इत्थे साधु बैठे ने, इत्थे ज्ञानी बैठे ने, इत्थे अमृत दा सरोवर है। कवि ग्वाल कहिंदे ने ऐ परमात्मा मैं तेरी बनाई हुई बैकुंठ तो भी जो है इस तों कुर्बान करदा, इतनी महान है, मैं इसकी चोण करदा। तो खिमा करनी देवदासियां नाल अपवित्र होए हिंदुस्तान दे देशतर मंदिर, नाच गाने दे अखाड़े बने हुए देशतर मंदिर, पखंड ते तरह तरह दे डिंब दे बने हुए ये मंदिर, अकाली दे मंदिर सवेरे रोज संडा या बकरा कट के भेज करो ते खून नाल ताली काली नूं तिलक दिओ। मैं तीन दिन लगातार गया, पहली दफा जब कलकत्ते गया से मंदिर देखण, तीन दिन मैं रोज गया। सवेरे कथा ते लाया मैं अपने नाल दे साथी नूं, भावें संगतां बड़ियां औखियां होईयां ते संगतां नूं बाद च पता चले इत काली दे मंदिर नस जांदा सवेरे सवेरे, ते मैं अपने ढंग नाल चला जावां। शिकंजा उन्हां ने इक बनाया होया मूर्ति के सामने, ते शिकंजे च पुन्ने वाले दिन ते संडे नूं कहिंदन संडा कटदे ने रोज बकरा कटदे, ते उत्थे ओह खड़े होके जो मंत्र मंत्र पढ़दे सन ते जो सारी पूजा प्रतिष्ठा करदे सन, मैं ओह देखण दो तीन दिन लगातार गया। जैसे शिकंजे च पाके बकरे नूं वढदे ने फिर ओह खून दे तिलक जिहड़े जिन्ने यात्रू आए हुंदे ने दर्शनार्थी उहनां दे मत्थिआं ते लांदे ने, अंदर मूर्तियां नूं लांदे ने, फिर उस बकरे का है मांस उसे मंदिर प्रसाद के रूप में तोल तोल के मुल दिता जाता है, प्रसाद है प्रसाद मुल दिता जाएगा। तो मैनू तीन दिन लगातार देख के ना तो क्या करनी उन्हें सोच लिया किधरे कि बड़े श्रद्धालु ने बड़े भगत ने तीन दिन दे आ रहे हैं काफी देर दे इतने बैठे रहेंगे, तो मैनू कहन लगे सरदार जी आपका इस मंदिर के संबंध में क्या भाव है। मैंने कहा बहुत अच्छा बूचड़खाना है, बहुत अच्छा बहुत अच्छा, ऐसा और कहीं नहीं है, मैंने कहीं नहीं देखा, बहुत अच्छा पावन पवित्र ढंग से यह बूचड़खाना बनाया गया। इसको मंदिर कौन कहेगा, यहां ना भजन ना बंदगी, खून के तिलक लगाए जाते हैं और यही खून का प्रसाद बांटा जाता है, और क्या है यहां। हकीकत है भैरो है उन्हू शराब पिलाओ भैरो दे मंदर कहने ने ये बर्फी नहीं खांदा कड़ा प्रसाद है ते शराब पींदा पेट करो शराब पुजारिया ने आप शराब पीनी सी भैरो नू अगे कीता पुजारिया ने आप संडे खाने सन काली नू अगे कीता हकीकत इतनी पुजारिया ने आप नाच वेखना सी तो कृष्ण दी रास नू अगे कीता ते पुजारिया ने आप भ्रष्ट होना सी क्षमा करनी कृष्ण नू अगे कीता ते इंज मंदर भ्रष्ट हो गए सारे दे सारे निजाम भ्रष्ट होया और पुजारी तबके तो हो जाते। गुरु घर ग्रंथी सिंह कहते ने गुरु ग्रंथ साहब जी महाराज की पूजा प्रतिष्ठा करने वाले नो पर किसी वक्त एक दरबार साहब के हरिमंदर साहब की जो पूजा करते सन उन्होंने ग्रंथी सिंह नहीं कहते सन पुजारी कहते सन। कुछ समा यह रौरी ती रही है पुजारी। गुरु तेग बहादुर साहब जी महाराज दर्शन करना है गुरु तेग बहादुर साहब ते पुजारियां ने बूहे बंद कर दिते आखिया नहीं गुरु तुसी अंदर नहीं आ सकते। पुजारियों ने अपनी बड़ी महिमा बनाई हुई सी बड़ी महिमा बड़ी प्रतिष्ठा ते उन्होंने डर पै गया इस मंदिर का मालिक आ गया ते साड़ी केड़ी गल लैनी मालिक नूं बाहर ही रखो आप मालिक बने रहो कड्डो मालिक नूं बाहर। इस पुजारी तबके दे उत्ते पुराना यह बहुत वड्डा इल्जाम है गुरु तेग बहादुर साहब नूं अंदर नहीं दाखल होण दिता। वो जिहड़ा गुरुद्वारा तुसी देखदे हो खड़ा साहब सतगुरु नूं इत्थे बैठना पिया अंदर नहीं जा सकदे ते मैं जो प्राचीन इतिहास ग्रंथां विच पंक्तियां पढ़ियां गुरु तेग बहादुर साहब जी की रचना तो यह बोल निकले औखे ना होना ए मसंद जो अमृत सरिए कृष्ण अगन के अंदर सड़िए पंक्ति इंज है उस तरीके नाल नहीं है जी आम कहने अमृत सरी अंदर सड़ी इस तरह की गल नहीं है। इस तरह की कोई गल गुरु तेग बहादुर साहब ने नहीं आखी। भगतों की नगरी साधुओं की नगरी ज्ञानियों की नगरी यह शब्द किन्ना नहीं वरते गुरु तेग बहादुर साहब ने ए मसंद जो अमृत सरिए यह जड़ा पुजारी तबका अमृतसर का है यह जड़ा मसंद तबका अमृतसर का है ए मसंद जो अमृत सरिए तृष्ण अगन के अंतर सरिए यह तो तृष्णा की अग दे जलते ही रहेंगे जलते ही रहेंगे। तृष्णा ही प्रधान माया ही प्रधान इन्हां लई और कुछ नहीं। गुरु कौम देश धर्म कुछ भी नहीं। ए मसंद जो अमृत सरिए तृष्ण अगन के अंतर सरिए कहने ने एक वर भी दे गए माइया रब रजाइया यह भी गुरु तेग बहादुर साहब की रचना तो निकले। तो मैं देखदा जिस ढंग की सेवा इतों दिया बीबिया कर लेंदियां ने स्पष्ट रूप में गुरु तेग बहादुर साहब जी महाराज का मैं वर दिखाई देता है। पर गुस्ताखी माफ मसंद टोले कदी कदी वेख के उन्हों की ईरखा वेख के ते गुरु तेग बहादुर साहब जी के ये बोल भी याद आ जाते हैं ए मसंद जो अमृत सरिए कृष्ण अगन के अंतर सरिए आ भी हकीकत उजागर हो जाती है आ भी बड़ी गल सामने आ जाती है। गुरुदेव के बोल एक पाठी की तरह पढ़ के मैं थानू सुनाया तो पुजारियों ने कृष्ण जी की रूपरेखा इतनी बिगाड़ी रासा रच रच के लीला मंदरां विच रच रच के मंदरां नू नाच गाणियां का अखाड़ा बना दिता कुंभी नरक बना दिता। किधरे भैरो की मूर्ति रखो पिलाओ शराब किधरे काली की मूर्ति रखो अगों संडे भेट करो निरत गायन तरह तरह के छल ते कपट मंदरां विच कठे तो खिमा करने एक होर अवतारी पुरश आए अज तो गलबन 2500 साल पहले उन्होंने राम की मर्यादा की भरपूर किसी हद तक निंदा की परे सुटिया पर कृष्ण की लीला भी तिलांजलि दे दी। आख्या नहीं ये लीला भी नहीं चाहिए जो बंदे नूं दुराचारी बना देवे ते मर्यादा भी नहीं चाहिए जो बंदे नूं जारो जारों ते मजबूर कर देवे। कहिंदे कानून है जी कानून है कानून जो तोड़ेगा उहदे नाल ये होवेगा। पर सवाल यह पैदा होंदा कोई क्यों मजबूर होया कानून तोड़न ते सोचो तो सही कानून बंदे की हिफाजत लई बनाया ते कानून ही बंदिया नूं मारन लग पै फिर बंदा की करेगा फिर मनुख की करेगा। कानून तो हुंदा है मनुख की हिफाजत लई मनुख की इज्जत की हिफाजत लई मनुख की संपदा की हिफाजत लई मनुख की मान मर्यादा की हिफाजत लई कानून तो हुंदा इसलिए अगले का हक उसनों प्राप्त होवे ते कानून हक खोण लग पै
2: कानून ही बेइज्जत करने लग पाए, कानून ही मारन लग पाए, तो फिर मजबूरन मनुख उस कानून नु मारन लग पैंदा है जेड़ा कानून उस नु मारे। मजबूरी हो जाती है, ये उसकी मजबूरी हो जाती है। तो दूर दृष्टि नाल महात्मा

सुखदेव जी महाराज ने धारणक रूप धारण कीता, डरावना ऐसा लिबास पहन लिया, पिछे कुत्ते ला लै, हथ विच बहुत वड्डा सोटा रख लिया, झोले विच पत्थर रख लै। मखलूक जिहड़ी पिछे चल रही सी, महाराज ने पत्थर मारने शुरू कीते। अद्धी दुनिया वापस हो गई भी गुरु नानक देव जी भूतने हो गए ने, बेताले हो गए ने, इन्हां नूं कुछ हो गया। महाराज पिछे मुड़ के देखदे ने, अजे भी कुछ नाल चल रहे ने। तां आप दे हथ जो सोटा सी ओ वाणा शुरू कीता, ओ मारना शुरू कीता। अधियां दे चों भी फिर अधे चले गए वापस, भई वाकई कुछ हो गया, इन्हां दे दिमाग नूं वाकई कुछ हो गया। पर हुण भी जद सतगुर देखदे ने, अजे भी थोड़ी जे शरीर पिछे चल रहे ने, आ रहे ने। आपने झोले दे चों मोरां कढ़ियां, सोने दियां, चांदी दियां, ओ सुटनियां शुरू कीतियां। भाई लेने तो बिना सब ने चुक लिया और वापस हो गए। पत्थर खा के, सोटा खा के जो नाल चल रहे सन, सोने दी मोर नहीं सहार सके। देखने दिच आया है, दुख करके ते कई दफा मनुख परमात्मा दा नाम लई जांदा हुंदा है, किसे संत दे पिछे चलदा है, पर जद सुखां दी मार पै जाए, ऐसा आलसी हो जांदा है, ऐसा दलिदरी हो जांदा है, रुक जांदा है। पर सोने नूं भी लिताड़ के, सुख नूं भी लिताड़ के लैणा, गुरु नानक दे पिछे चलदे रहे, चलदे रहे। अज जगत गुरु बाबे ने पुछी लिया, लैणिया सारे चले गए, तू नहीं गया। हाथ जोड़ के लैणा जी कहण लगे, गुरुदेव पिता सब दे अपने अपने घर सन, अपने घरां नूं चले गए, मैं ते निथावां, थोड़े कदम ही मेरा घर ने, थोड़ी थां ही मेरी थां है, होर ते मेरी कोई अपनी थां नहीं, होर ते मेरा कोई अपना घर नहीं। इह भी गुरु नानक दी पाई हुई कसवटी सी, इस ते भी लैणा जी पूरे उतरे, मुकम्मल उतरे। भाई लैणा दी मनोबिरती ऐसी दिन दिन रंग चढ़दा गया, वद्दा गया। गुरु नानक दे अंग दे नाल छूंदियां छूंदियां वाकई गुरु नानक दे अंग आप दे अंदर प्रदर्शित होण लग पे, आप दे अंदर प्रगट होण लग पे। अज करतारपुर दे च बड़ी संगत आई, बहुत संगत आई सतगुरां दे दर्शनां लई और पातशाह दे अमृतमई बचन सुनन लई। भरी संगत देच गुरु नानक देव जी महाराज ने श्री चंद नू आवाज मारी ते आखिया, बेटा संगत बहुत आई। हां मां, संगत ते बहुत आई गुरुदेव पिता, दूर दूर तो आई है, तो साड़ी इच्छा है सब नू मिठाई छकाई है। लंगर देच बहुत सारा तरह तरह दा मिष्ठान बनवाई है। उस वक्त श्री चंद ने कहा, महाराज अचनचेत ते इंतजाम करना औखा है। अच्छा इंज करो फिर, जे अचानक इंतजाम करना औखा है तो इस सामने जो जंड दा दरखत है इस ते चढ़ जाओ, इनू झूणो, इनू हिलाओ, मिठाई टपकेगी, थल्ले चादरां विछाओ, लंगर दे च वंडांगे, संगत दी झोली च पावांगे। श्री चंद हथ जोड़ के कहण लगे, गुरुदेव पिता जंड ते ऐसा दरख्त है जिन्हों कोई ढंग दा फल भी नहीं लगदा, आप मिठाई दी गल कर दे। आप दी उम्र वडेरी हो गई, अनहोनियां गल्लां करन लग पे। कहिंदे ने हू बहू लक्ष्मी दास ने भी इनकार कीता,
और ओही लफज दोहरा है गुरदेव पिता वड्डे बिराता ठीक कहंदे ने जंड दे दरखत तो मिठाइयां नहीं टपक दियां। ता सब तो संगत देच अखीर बैठे भाई लैणे नो गुरु नानक ने आवाज मारी। गुरु नानक दी संगत करदिया लैणा ओ मूर्ति बन गए, हुक्म मनना जिन्हां दा सुभा हो गया सी, हुक्म मनना जिन्हां दी अवस्था बन गई, हुक्म नूं मनना जिन्हां लई इक आनंद सी, रस सी, खेड़ा सी, खुशी सी। खुशी महसूस करदे जद गुरु नानक किसे कार्य लई आप नूं कहंदे। भज्जे होया है, हाथ जोड़ के खड़े हो गए हुक्म, तां पातशाह कहण लगे तूं चढ़ इस जंड दे दरखत ते, इस नूं हिला मिठाइयां टपकणगियां, आपां संगत दिच वंडणियां ने। एकदम भाई लैणा जी दरखत ते चढ़न लगे ने। श्री चंद ने आवाज मार के आख्या लैणा जी दरख्तां तो कदी मिठाई नहीं टपके, आप अनहोनी गल ना करो और अनहोनी होनी भी नहीं, लोकी की आखनगे। तो उस वक्त भाई लैणा बाबा श्री चंद नूं कहण लगे मिठाई टपके भावे ना टपके इस नाल मेरा कोई मतलब नहीं, मैं ते गुरुदेव पिता दा हुक्म मनना है, हुक्म मनना यही मेरी खुशी है, हुक्म मनना यही मेरे लिए आनंद है, और हुक्म मन लेना यही सब तो वड्डी बख्शिश है, यही सब तो वड्डी कृपा है। हुक्म मनन दी मूर्ति, हुक्म मनन दा स्वरूप साहिब श्री गुरु अंगद देव जी महाराज अज अपनी अवस्था उस टिकाने ते लै गए कि गुरु नानक ने सिंघासन ते बिठा दिता। जगत देखती दंग रह गई कि लैणे दी फेराइन नानका दोही खटिए। कल तक लहणा गुरु नानक दी परिक्रमा करदा सी, अज गुरु नानक लहणे दी परिक्रमा कर रहे ने। कल तक लहणा गुरु नानक दे कदमां ते अपना मस्तक रखदा सी, अज गुरु नानक ने अपना मस्तक लहणे दे कदमां ते रख दिता है। दुनिया देख के दंग रह गई। दूजा दीवा जल पे जोत तो जोत जली, चानना वंडन लई रोशनी वंडन लई आपदी दृष्टि अमृतमई, जैसे कि भट भट कहंदे ने दृष्ट धरत तम हरन दहन अग पाप प्रनासन। मेर भरी दृष्ट दे नाल आप जिसनु वेख लैन उदे अंतिशकरण तो पाप निकल जांदे सन। इस तरह दी बरकतां दे आप मालिक बने। आप करतारपुर तो खंडूर साहब विच आ गए, कनौज दे मैदान तो शेर शाह सूरी तो हार खा के हुमायूं असफान दी तरफ भज रहा सी, जा रहा सी। रस्ते च कोई फकीर मिले पीर मिले उदी दुआ लै लैंदा सी, उदे कोल आशीर्वाद लैण दी कोशिश करदा सी कि मैं ए हारी होई बाजी फिर जित जावां किसे तरीके नाल, ए तखत जो मेरे कोल शेर शाह सूरी ने खो लिया फिर प्राप्त होवे। ता रस्ते दिच किसे ने कह दिता गुरु नानक दी गद्दी ते विराजमान ने धन गुरु अंगद देव जी महाराज, तुसी उना तो असीस लो, उना तो आशीर्वाद लो। आप ब्यास नू पार करके जद पहुंचे खंडूर साहब, जगमगांदी जोत दे दर्शन कीते पर सतगुर समाधि दे सन। उच्चा उठ के तक के हुमायूं दी तरफ नहीं देखिया। हुमायूं नू हैरानगी होई क्योंकि पीर फकीर सन्मान करते रहे सन, आदर करते रहे सन, बादशाह रह चुके सी,
تو بادشاہ دا اپنا ہنکار۔ میان چو تلوار کڑ لی اس نے غصے چاہ کے، سدگر دے نیتر کھلے، کہنے لگے جتھے تلوار چلنی چاہی دی سی تو اتھے میدان میان دچ رکھ کے پج پے ہیں، اور جتھے میان دچ رکھنی چاہی دی ہے اتھے تو باہر کڈ رہے ہیں۔ بڑا کائر ہے، بڑا نا سمجھ ہے۔ شرمسار ہویا ہمایوں، قدماں تے چکیا، آکھیا گردیو پتا معافی، بھول ہو گئی، غلطی ہو گئی۔ گرو انگد دیو جی مہاراج نے اس نوں اپدیش دیتا، ہمایوں فقیراں تے تلوار نہیں چلائی دی، فقیراں دی تلوار کولوں اپنا ناس کرائی دے۔ بچن بڑے اگمی، فقیر دی جد تلوار چل دی ہے دوجے دے ہنکار نو کٹ کے رکھ دین دی ہے، تے دوجے نو این نرمانتا دی مورتی بنا دین دی ہے۔ واقعی ہاتھ جڑ گئے سن ہمایوں دے، اور معافی منگن لگ پیا سی، بھل منگن لگ پیا سی، باپا میرے کل بھل ہو گئی، غلطی ہو گئی۔ دھن گرو انگد دیو جی مہاراج نے گرمکھی لپی دے پرسار لئی، گربانی جگت پڑھ سکے، پڑھا سکے، سمجھ سکے، سمجھا سکے، انہاں اکھراں دے پڑھن پڑھان دی طرف بھی کافی رچی دتی۔ آپ نے سوئم بچیاں نوں پڑھانا آرمبھ کیتا تاکہ اے پرمپرا لمبے ویاپک روپ دے جو ہے چل سکے، اور جگت اس بانی نوں پڑھ سکے جس دے چ ربی الہام نازل ہویا ہے، جس دچ ربی گیان نازل ہویا ہے۔ آپ نے بڑے وڈے پدر تے لنگر دی پرمپرا چلائی۔ اس دچ آپ دی سپتنی دھرم پتنی جگت ماتا کھیوی جی دا بہت وڈا ہتھ، اور آپ دے لنگر دچ جو کچھ بندا سی ستے برمنڈے دی وار دچ بقاعدہ اس دا جو ہے ذکر ہے، لنگت دولت ونڈیے رس امرت کھیر گھیالی، گھیو دے نال اوت پروت کھیر دن رات لنگر دے چل دیے، پکوان سندر بندے نے، آئے ہوئے یاتروں نو چھکائے جاندے نے، پہلے بھوجن نال انہاں نو ترپت کیتا جاندہ ہے، تے جد انہاں دا تن ترپت ہو جاندہ ہے تو انہاں دی من دی ترپتی لئی پھر بھجن دا انتظام، پھر نام بانی دا ابیاس صاحب اے کروان دے سن تاکہ تن دی ترپتی تو بعد انہاں نو من دا سکون بھی ملے، من دی شانتی بھی ملے۔ صاحب شری گرو نانک دیو جی مہاراج دی چلائی ہوئی پرمپرا لنگر دی اس نو آپ نے وسترت کیتا، وستار سہت پھیلایا جگایا۔ پھر اسی طریقے دے نال پروبکار کردے ہوئے گربانی دا اپدیش دیندے ہوئے سن 1606 بکرمی کھنڈور صاحب دچ آپ جوتی جوت سما گئے، اور صاحب شری گرو نانک دیو جی مہاراج دا پرم روپ استھاپن کر گئے دھن گرو امرداس جی مہاراج، جو آپ دے رشتے دچ بقاعدہ کڑم سن۔ گرو انگد دیو جی مہاراج دے بیشتر سلوک نے، بہت سارے شبد نے جو بقاعدہ گرو گرنتھ صاحب جی مہاراج دے جو ہے درج نے، لیکن سارے شبداں دچ، سارے سلوکاں دچ حکم منن دی تاکید ہے، حکم منن دا اپدیش ہے، حکم دے مارگ تے چلن دا ہی سندیش ہے۔ صاحب شری گرو نانک دیو جی مہاراج تو جو سکشا دکشا دھن بھائی لینے نے لئی اپنے طور تے پوری شکتی دے نال ونڈدے رہ، یادگاری استھان آپ جی دا کھنڈور صاحب وچ موجود ہے، جتھے آپ نے جگت نو پڑھانا شروع کیتا او استھان وی آپ جی دا پاون روپ دے جو ہے موجود ہے۔ بھٹ آپ دی اپما اس طریقے نال کردے نے، درشٹ دھرت تم ہرن دہن اگ پاپ پرناسن، سبد سور بلونت کام ار کرود بناسن، لوبھ مو وس کرن سرن جا چک پرت پالن،
आत्म रत संग्रहण कहन अमृत कल डालन सतगुरु कल सतगुरु तिलत सत लागे सो पै तरे गुर जगत फिरन सी अंगरो राज जोग लैणा करे। पट कहिंदे ने इह लैणा जी इह गुरु अंगद देव जी इत्थे राज योग दी परंपरा चला रहे ने। इह अंदरों ब्रह्म नाल जुड़े होए ने, बाहरों जगत नाल जुड़े होए ने। मूल आप दा संदेश उपदेश परमात्मा दी खातर पदार्थ तो नहीं टुटना और पदार्थां दी खातर परमात्मा तो नहीं टुटना, संसार दी खातर निरंकार तो नहीं टुटना और निरंकार दी खातर संसार तो नहीं टुटना, क्योंकि संसार भी उसे दा रूप है, संसार प्रभु दा तन है और खुद आप स्वभाविक रूप दे एक जोत है। इसे तरीके नाल उसने साडी बनतर बनाई है, सानू तन दिता है, सानू मन दिता है। मन दे जद प्रभु दा नाम वस जाए तो मन जोगी बन जांदा है और तन नू पदार्थ मिल जान तो तन राजा बन जांदा है। इंज धन गुरु अंगद देव जी महाराज ने जगत नू जो संदेश ते उपदेश दिता ओ राज योग दा दिता साहिब गुरु अंगद देव जी महाराज ने। इसे परंपरा नू अगे तोरन लई फिर तीसरी जोत धन गुरु अमरदास जी महाराज दी परिक्रमा करके और उसे ही परंपरा दे मुताबिक अपना मस्तक बिरद बाबा गुरु अमरदास जी महाराज दे कदमां ते रखे, हथ जोड़ के मत्था टेकया, आप तन दे करके धरती विच समा गए, जोत करके गुरु अमरदास जी महाराज दे अंदर विराजमान होए। घन हर बूंद बसोरु मावल कुसम बसंत गलंत नयावे राव सस किरण उदर सागर को गंग तरंगे अंत को पावे रुदर ध्यान ज्ञान सतगुर के कव जन भल उन्हें जोगावे।